0: حج سات ستيك سالي ساتي والنعمة لك والملك
1: لا شريك لك. आज मैं रिकॉर्डिंग एक गाड़ी 7.5 मिनट में दिख रहा है जगह और मैं ग्रेस में मैंने मैं तो के मैं खास कवरेज और मैं खास कोल्ला हम याती एम में मैं दत्तर के नमक आदमी मैं तो कि अरफात दोस्त नुवत हज दोस्त मैं तो मैं अरफात नुवत कुरी अदा बाय मंदर तक बाय कंतर तक बेहतर तो गित हज सास्ते 7.5 के नमक मैं कुरी गेंदने आदमी मैं तो के मैं वाहत काल में लाइव कवरेज होती बेफना हम गेंद से मैं गेंदा मैं कंतर तक तेरे और मैंने को मतलब का वाहत का वेज और मैं मैं वगत खलो और मैंने के बैर वडा मिते शेख हसन तौफी शेख فهمي دبي فرن اول من ودار دبي في حج مهم كان مهر مي خطبا گ واه کس کوم سر کال در نال وی کو باتو خطبا دبا بے فلک کی خبر گ علم بے فلک تو یا خطبه دی م کورین ادیس اول من مهم واه تا اول من تبی فرن ہم گن تے تم سے کرم مندن ادی حج کی عرفات بن ون کی بگن تو کو باتو بہ گ مانے کس تبی فرن دا دم کے ودار دی تبی فرن می ادگ می کما گولے کو تنو حج بہ گ تن تبی فرن دینے کو تن فلوا لم بین فلوا ایوس می چبان تبی فرن نا گلوا نمبر کی تین تین ہتر سم ہے سمنگ ہے اور میں نے کہ وڑا میت شیخ حسن توفیق ادی شیخ احمد فہم دبے فون دبے فون میں کم گئے میں فہم معلوم ہوتا نو تا تین کو تو کم ہونے کے ودال ہم گندا اور میں نے دا دم میں فن کے دیں گے تو ٹی وی اور میں کر متے بہ رہن کم دبے فون ہمیں گنت میں عرفات میں گنگا با کھنت تک بہ کو تو میں دبے فون دنا اللہ ایک تیرے اور میں تم دبے فون ہمیں گن جبل الرحمہ بہ کو تو تیار کو کر رپورٹ تن رپورٹ کا سکن جبل الرحمہ نو اتنا گد کم سر کا رکیتا صلی اللہ علیہ وسلم حجۃ الوداع میں خطبہ بھائی واہ تک سلمان اڈرگ گج ا دے دن میہ سامان دھنیواد.